पैसा बोबिर मलाई तपाई ट्विट नाम दिजिदले लिनु पर्छ सुपरले फुल देखा ट्विट टेलिफोन देखाको तर्फ चित्त कि भन्ने हामीले तर फल नाम कुनै बारे मुफेक्सिम हामीले चाहिँ लोमोमोई जाम वाट इज फुल जाम न हो जब न हो न पटाउसी हाम्रो दाहा ठीक है।